0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: ए बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो, दुआ को हकीर समझते हो, हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है। ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते, अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है। दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। समीन, आज की दुआ मूसा अलैहिस्सलाम की है, जब उन्होंने अपने भाई हारून अलैहिस्सलाम के साथ मिलकर अल्लाह ताला से मगफिरत और रहमत की दुआ की। ये दुआ उस वक्त की है जब बनी इसराइल ने बछड़े की इबादत करके एक बड़ा गुनाह कमाया। मूसा अलैहिस्सलाम को शदीद गुस्सा आया, लेकिन बाद में उन्होंने अपने और अपने भाई हारून अलैहिस्सलाम के लिए आजिजी के साथ दुआ की। اے میرے رب، میری مغفرت فرما، رب اغفر لی ولی اخی، اور میرے بھائی کو بھی بخش دے، وادخلنا فی رحمتک، ہمیں اپنی رحمت میں داخل فرما، وانت ارحم الراحمین، بے شک تو سب سے بڑھ کر رحم کرنے والا ہے۔ تو انبیاء کی سنت تھی کہ اپنے قوم کی خطا پر بھی اللہ سے مغفرت طلب کرتے تھے، یعنی غلطی کے بعد رجوع۔ دوسروں کی غلطیاں ہوں گے، لیکن ہم سب کے لیے دعا کرتے ہیں، رب اغفر لی ولی اخی، رب اغفر لنا، اسی طرح رحمت سب سے بڑی پناہ ہے۔ اسی طرح اس دعا میں اللہ سبحانہ وتعالی کی صفت رحمت پر یقین رکھنے کی طرف اشارہ ہے، وانت ارحم الراحمین۔ مزید اگر کسی کو غصہ آ جائے تو وہ یہ دعا پڑھ لے، یا عموماً دعا کا اہتمام کرے، چونکہ غصے اور سختی کے بعد نرمی، دعا اور رحمت کا رویہ اختیار کرنے سے دل کو سکون ملے گا۔ آئیے ہم سب عاجزی کے ساتھ یہ دعا پڑھیں، رب اغفر لی ولی اخی وادخلنا فی رحمتک وانت ارحم الراحمین۔
2: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @ FM 107 قطر۔ دل سے دیسی
3: میوزک صرف آواز نہیں، ایک احساس ہے۔ کبھی ہمیں پرانی یادوں میں لے جاتا ہے،
4: مسکرانا، نظر یوں جھکانا، میرے لیے ہے بس، میرے لیے ہے۔
3: کبھی نئے سپنے دکھاتا ہے، میں ہوں آپ کی اے فور امیتا، اور میں آپ کے لیے لے کر آ رہی ہوں دا ریکویسٹ شو۔ چاہے وہ کسی کی یاد میں ایک درد بھرا گانا ہو، یا دوستوں کے لیے ایک مستی بھرا ٹریک، ہم بنیں گے آپ کی آواز۔ ڈیڈیکیٹ کیجیے اپنی فیوریٹ ہٹ سانگز اپنے اپنوں کو، اور بنائیے ہر پل کو خاص۔

0: نہیں تھی رائٹ بازیگر کے ساتھ ایک دفعہ پھر ہم لوگ آ گئے کیونکہ ہمارے پاس تو وقت ہی اتنا کم ہوتا ہے کہ ہم آپ کو پورا سید بھائی گانا نہیں سنا سکے, لیکن پھر بھی ہم نے کوشش کی کہ آپ کو جتنا سنوا سکتے ہیں سنوا دیں. اچھا جی, ایک میسج آیا ہوا ہے, میں جلدی سے پڑھ دیتی ہوں. یہ ہے, السلام علیکم ورحمۃ اللہ وبرکاتہ, گڈ مارننگ ماوس جی, صفا جی, کیسے ہیں آپ لوگ؟ ہیپی ویکینڈ. اور پازیٹیو تھنکنگ کافی نہیں ہوتی, اس کو عمل میں لانا بھی ضروری ہوتا ہے. اور کوئی کچھ کہے ہمارے بارے میں, ایون اٹس نیگیٹو, ٹیک اٹ آن پازیٹیو ٹو. اور ہمارے لیے تو پازیٹیو ہی ہوگا نا, میں ایسے ہی سوچتا ہوں. محمد یوسف خان اور کہتے ہیں محمد جی صفا جی کو آپ چپ نہیں کرا سکتی ہیں,
1: یہ ناممکن سا کام ہے. اگر آپ نے چپ دیکھنا ہے نا, آپ میرے گھر آ جانا, وہاں پہ آپ کو چپ ملوں گی, صرف
0: وہاں پہ چپ ملو گی. تو میرے ساتھ کچھ الگ ہی چل رہا ہے کہ تمہارا, میرے سامنے چپ نہیں ہوگی تو. اور ہاں, مجھے بڑا تعجب ہو رہا ہے کہ صفا جی پاکستانی ڈرامے نہیں دیکھتی. ہاؤ موسٹ آئی وڈ سے آلموسٹ آل لیڈیز ڈو واچ پاکستانی ڈرامے.
1: میں
0: محمد یوسف نے کہہ دیا,
1: میں بچپن سے ڈرامے نہیں دیکھتی. ڈراما کیا
0: اس کو ضرورت ہی محمد یوسف خان, وہ خود ایک ڈراما ہے
1: بھائی. زندگی میں آلریڈی اتنا ڈراما چل رہا ہے, اب اور دوسروں کے ڈرامے بھی دیکھوں میں؟
0: نہیں, اس کو ضرورت ہی نہیں ہے. سمجھے نا آپ, سمجھا کریں,
1: اپنے سلجھ نہیں رہے, دوسروں کے دیکھوں.
0: شہزادہ سلیم کہہ رہے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ, ہمیں آپ کے ساتھ سلام, بوتھ آف یو, میرا سلام بول دیں. اور یہ ہیں کون؟ یہ ہیں جی علی, میرا خیال ہے وہی والے علی ہیں جو ہمیں سعودیہ سے میسج کرتے ہیں. توفیق کہہ رہے ہیں کہ السلام علیکم وکرا سے. اور اس کے ساتھ ہی جی ہمارے پاس ہے السلام علیکم صفا جی کو, اللہ امن و امان میں رکھے, امن و سلام میں رکھے. اور سیم پرابلم الریان روڈ میں بھی ہوا تھا کچھ منتھ پہلے. اچھا, ہو ہو ہو, صحیح صحیح, وہی جو تمہارا والا ہوا ہے.
1: احتیاط سے گاڑی چلائیں بھائی, احتیاط سے گاڑی چلائیں. آپ لوگوں کے ساتھ ساتھ آپ لوگ تو شپاٹر کے نکل جاتے ہیں.
0: عرفان القاسمی,
1: ہم لوگ کراچی میں نہیں کہتے شپاٹر, آپ لوگ تو شپاٹر بن کے نکل جاتے ہیں. جو پیچھے والے ہوتے ہیں وہ بھی یہ گاڑی چلا. دیکھیں, گاڑی کا لائسنس مل جانے کا مطلب یہ نہیں ہے کہ دیٹ یو آر اے پرفیکٹ ڈرائیور. ہمیشہ یاد رکھیں, جب آپ روڈ پہ نکلتے ہیں نا, تو آپ کے لیفٹ پہ بھی لوگ ہیں, آپ کے رائٹ پہ بھی لوگ ہیں, آگے پیچھے بھی ٹریفک چل رہا ہے. تو آپ نے صرف اپنا خیال نہیں رکھنا, اور یہ خیال نہیں رکھنا کہ آپ نے ہی صرف گھر جانا ہے, باقیوں نے بھی گھر جانا ہے بھائی, باقیوں نے اپنی منزلوں تک پہنچنا ہے.
0: اور ایک اور بھائی وہ کہہ رہے ہیں کہ میم, میں یہ کہنا چاہوں گا کہ جو بیوی کی عزت نہیں کر سکتا تو وہ شادی نہ کرے. اس لیے ہمیں شادی, ہم شادی نہیں کریں گے. لو بھائی, مطلب آپ عزت نہیں کر سکتے, مطلب یہ کون سا چل رہا ہے؟
1: عزت نہیں پڑے گی, شادی نہیں کروں گا.
0: آپ عزت کر لینا اور شادی بھی کر لیں, مطلب شادی کر لینی چاہیے, صرف عزت نہ دینے کی شادی نہیں کرے. مبین بخاری کہتے ہیں کہ ڈرائیور نیند میں ہوگا. اور اس کے علاوہ جی مبین بخاری ہنس بھی رہے ہیں. اور اس کے ساتھ جو ہیں آصف, آصف کا میسج ہے, ایک سانگ پلے کر دیں, سنگنگ سکنگ. اچھا, میں آخری والا لگاتی ہوں, ٹھیک ہے؟ پین ٹائم بہت کم ہے, پلیز ہمارا گانا بھی لگا دو. لگا دیں گے, لگا دیں گے. اور کال پہ بات کرتے ہیں آپ سے.
1: السلام علیکم.
2: السلام علیکم صفا,
1: ہاؤ آر یو اجو بھائی؟
2: I'm good, how are you?
0: All good, الحمدللہ. جی
2: positive thinking, I'm talking about one point. Regarding sometimes positive thinking will make you poor discussion making.
1: How? Okay, I would want to know about it. How?
2: Okay, if you focus only on positive outcomes, mm-hmm. you may underestimate the risk and fail to prepare for the difficult.
1: I was saying the same thing. Now, hum kehte hain na khayali pulao, khayali pulao itne bhi na banao ki wo mehengi pad jaye.
2: Yeah, aapka situation you don't know from the other side, but if you are thinking positive, somehow it will not work out, means you will be on depressed or you will be blamed.
1: Yeah. You wouldn't find ways out. Like the example which I give, my brother wanted to start something. Four times he started and four times he decided to shut it down. You know why? Because he was not ready. In his mind, he was thinking that, bahut achha chalega sab kuch. Everything will be shandar. And the moment he used to get something negative or some hustle or some stress, wo kehta tha mujhse nahi hoga, band kar do, thap kar do.
2: So it depends on the situation where you are. So uske hisab se aap think karne ka, uska negative bhi sochne ka, positive bhi sochne ka.
1: To wahi wali baat hai na ki plan sirf sochna nahi chahiye, usko aage plan bhi karna chahiye. Aur phir plan execute hota hai, phir masle masail aate hain. Kuch log sirf sochte hain.
0: سوچنے کے ساتھ پلاننگ آپ کی مسٹ ہونی چاہیے. آپ اگر پلان نہیں کریں گے چیزوں کو صحیح طرح سے کہ کس طرح یہ ہوں گی, تو پھر تو ڈیفینیٹلی صرف سوچنے سے کچھ نہیں ہونے والا.
2: planning only is not enough for success. If you want to become success, you have to think all the ways, like positive, negative, uska andar kya difficulty hai, pura sochne ka na.
1: Sahi, I agree with it.
2: So, only positive thinking, it's okay for positive thinking, I will agree for positive thinking, compared to negative thinking. But, aapka iska baare mein bhi thoda sochne ka, uska andar negative ka baare mein bhi aap positive thinking thoda karne ka. तो इसलिए हमारा कोई भी काम है कोई भी चीज आप कर रहे हो तो आपको डिस्कशन बराबर होना चाहिए आपको अकेला पॉजिटिव थिंकिंग कर रहे हो तो देन आप डिसअपॉइंट हो गए तो फिर यू विल ब्लेम योरसेल्फ अलोन
1: ये बात मैं मानती हूँ
2: जब आप ज्यादा बात सोच के आपका program fail hoga to you will be become disappointed because you are the one thing
1: overthinking positivity isko hum kahenge overthinking positivity sahi baat hai
2: lekin hona chahiye positive thinking is great well said but uska bare mein bhi thoda sochega to acha hai
1: sahi
0: chale Aju thanks a lot bahut bahut shukriya थैंक यू जी थैंक यू बाय हैप्पी वीकेंड अच्छा जी तो अज्जू का ये कहना अच्छा मैं थोड़ा सा इससे डिफर करती हूँ मुझे ऐसा लगता है कि हम जब बहुत ज़्यादा मतलब हम अगर बहुत सारे एक्सपेक्ट पे एक साथ सोचें पॉजिटिव थिंकिंग करते हुए तो उसमें फिर क्या होता है कि हमारा कहीं ना ये होता है कि हम चीज़ों को कंट्रोल करना चाह रहे हैं और हम नहीं कंट्रोल कर सकते सब चीज़ों को हम प्लान कर सकते हैं हम जो है वो पॉजिटिव रहे कि कोई इनिशिएटिव ले सकते हैं लेकिन इन केस उसमें अगर हमें फेलियर का सामना करना पड़ रहा है उसकी हम डेफिनेटली बंदा प्लान करता है तो देखता है जैसे अगर तुम बिजनेस के हवाले से बात करो तो बंदा सोचेगा कि कहाँ पे कोई शॉप ओपन करनी है तो कहाँ पे करनी चाहिए
1: कह रहे ना कि ज्यादा ओवर पॉजिटिव नहीं होना चाहिए अगर आप बहुत ज्यादा ओवर पॉजिटिव रहोगे ना तो दैट मीन्स दैट यू आर आप कहते हैं ना ओवरलुक कर जाते हो आप चीजों को
0: हाँ वो डेफिनेटली प्लानिंग आप इस तरह से करो कि सारे एक्सपेक्ट देख लो कि ये हो सकता होगा ये भी प्रॉब्लम हो सकता है कि ये वाली पॉसिबिलिटी हो जाए इस तरह का हो जाए मामला लेकिन ये कि फिर उसके बाद अब उससे ज्यादा और ना सोचो
1: जैसे फॉर एग्जाम्पल एक मिसाल के तौर पर एक मेरे दिमाग में बात आती है लोग अक्सर औकात ना एक एज होती है लोग कह रहे थे शादी करूँ नहीं स्टेबल हो जाऊँ फिर शादी करूँ अच्छा नहीं अभी जो है ना मेरे पास खर्चा नहीं अभी मेरे पास ये नहीं स्टेबिलिटी इंसान की लाइफ में कभी नहीं आती
0: कभी नहीं आती
1: सिर्फ सोचते रहना ना इट डजंट काउंट बी वेरी प्रैक्टिकल बी वेरी लॉजिकल
0: अच्छा होता है ये जब आप एग्जीक्यूट मामले में ना सफा वही चीज काम भी कर जाती है मतलब अक्सर मैंने देखा है जैसे मेरी अम्मी के मामू थे तो उन्होंने भी सोचा था कि जब तक मैं थोड़ा सा सेट नहीं हो जाऊंगा जब तक मैं शादी नहीं करूंगा तो उनका वो जो होना था उस प्रोसेस को आजकल तो नॉर्मल लोगों की शादियां हो रही होती है लेकिन उस वक्त के हिसाब से डेफिनेटली वो बहुत लेट शादी थी उन्होंने को 32-33 में इस तरह से शादी की थी लेकिन उनके मामले में वो बड़ा उसने चीज ने काम किया वो माशाल्लाह से मतलब जो ना जब तक इस्टेब्लिश हो चुके थे फिर बच्चे हुए सब कुछ तो माशाल्लाह से उनकी जिंदगी बड़े अच्छे स्मूथ ट्रैक पे चली हो माशाल्लाह से अभी भी अलाइव हैं वो तो अल्हम्दुलिल्लाह लेकिन हर बंदे के साथ ना मतलब ये जो किस्मत वाला फैक्टर है ना उसको आप इग्नोर नहीं कर सकते मतलब आप लाजमी नहीं है कि जो चीज दूसरे के हक में काम कर जाएगी वो चीज आपके हक में भी काम कर जाएगी
1: दूसरों को देखकर आप
0: हो सकता है आपका प्लान बहुत परफेक्ट हो लेकिन इसके और आप बड़े ऑप्टिमिस्टिक भी हो लेकिन फिर भी उसका वक्त ना हो तो वो चीजें जो ये किस्मत वाला फैक्टर है ना इसको आप कम्प्लीटली इग्नोर नहीं कर सकते
1: तो मेरा मानना तो ये भाई कि पॉजिटिव थिंकिंग कोई मैजिक सोल्यूशन नहीं होता
0: नहीं
1: बल्कि स्टार्टिंग पॉइंट समझ लें इसे सोच रखें पॉजिटिव रखें रियलिटी को एक्सेप्ट करें प्रॉब्लम को समझें और फिर कोई छोटा सा स्टेप भी लेना उसके लिए लेकिन प्रैक्टिकल होकर
0: प्रैक्टिकल
1: होता ही अक्सर औकात लोग जो है ना फॉर एग्जांपल हम लोग कहते हैं हमारे पास एक कल्चर है ना कि भाई मूव आउट कर जाओ इमिग्रेशन कर लो किसी और जगह पर ठीक है किसी और कंट्री में तो कुछ लोग क्या कहते हैं फॉर एग्जांपल जाएंगे किसी कंसल्टेंसी वाले के पास कंसल्टेंसी वाले आपको चने के झाड़ पे चढ़ा देंगे आपको वो एस्पेक्ट दिखाते ही नहीं वो आपको पॉजिटिविटी के उस पीक पर ले जाएंगे कि आपको लगेगा 6 महीने के अंदर आपके हाथ में वीजा होगा आप इमिग्रेंट हो गए आप लीगली आप वहां पे मजे कर रहे हो मनी प्लांट से पैसे तोड़ रहे हो गया ठीक है इसे हम कहते हैं पॉजिटिव थिंकिंग ओवर हो जाना फिर एक बंदा होता है जो पॉजिटिव थिंकिंग रखता है हाँ मेरी प्रोफाइल सेट होती है बट व्हाट आर द प्रोज एंड कॉन्स कि मैं कहाँ जाकर जो है ना वो सेट होऊंगा मैं मेरे साथ क्या क्या हो सकता है क्या क्या वहां पर जाकर कॉम्प्लिकेशंस आ सकती हैं वो एक अलग चीज है वो लोग सोचना भूल जाते हैं
0: वो सोचना भूल जाते हैं और मतलब ऐसे कभी भी नहीं करना चाहिए आपको डेफिनेटली चाहे वो इमिग्रेशन का मामला हो चाहे बिजनेस का मामला हो चाहे कुछ भी हो खैर जी अवेज खान का मैसेज है सॉन्ग की रिक्वेस्ट की वो तो नहीं हो सकेगा भाई क्योंकि एक गाना मैंने लगा दिया सिंग इज किंग और इसके अलावा मोहम्मद यूसुफ खान या अल्लाह खुद ही ड्रामा है